0: اب آپ شائستہ بانو سے علاقائی خبریں سنیے۔ وزیر اعلی یوگی آدتیہ ناتھ نے آج گونڈا میں 516 کروڑ روپے کے 262 پروجیکٹوں کا افتتاح کیا اور سنگ بنیاد رکھا۔ انہوں نے مختلف اسکیموں کے مستفیدین کو سرٹیفکیٹ اور چیک دیے۔ تقریب سے خطاب کرتے ہوئے وزیر اعلی نے کہا کہ گزشتہ 9 سالوں میں ریاست کی ڈبل انجن والی حکومت نے ریاست کے ہر ضلع کو ترقی دی ہے۔ انہوں نے کہا کہ ریاست اب ملک اور دنیا میں اپنی الگ پہچان بنا رہی ہے۔ وزیر اعلی نے کہا کہ آج گونڈا میں شروع کیے جانے والے پروجیکٹوں سے ضلع کی ترقی اور عوامی سہولیات کو وسعت ملے گی۔
1: उत्तर प्रदेश के अन्य जनपदों की भांति ही गोंडा के नौजवानों के सामने भी पहचान का संकट आ खड़ा हुआ। आज मैं कह सकता हूं पिछले 12 वर्ष में प्रधानमंत्री मोदी जी के नेतृत्व में और पिछले 9 वर्षों में डबल इंजन की भाजपा की सरकार ने प्रदेश के विकास के लिए जिन कार्यक्रमों को अपने हाथों में लिया है आज उसके परिणाम आप सबके सामने देखते हुए बन रहे हैं।
0: महाकुंभ 2025 ने मरकजी हुकूमत के जरिए ऐलान करदा नेशनल ई गवर्नेंस अवार्ड 2026 में गोल्ड अवार्ड जीता है। इस साल मरकजी हुकूमत ने नेशनल ई गवर्नेंस अवार्ड्स के तहत 11 गोल्ड अवार्ड्स, 6 सिल्वर अवार्ड्स और 1 ज्यूरी अवार्ड का ऐलान किया। महाकुंभ 2025 को मुल्क की बेहतरीन ई गवर्नेंस ईजादात में से एक तस्लीम किया गया है। महाकुंभ गोल्ड अवार्ड हासिल करने वाले इदारों को 10 लाख की रकम मिलेगी और सिल्वर अवार्ड हासिल करने वाले इदारों को 5 लाख मिलेंगे। नेशनल ई गवर्नेंस अवार्ड 2026 की रस्मी पेशकश की तकरीब जयपुर में 29वीं कौमी ई गवर्नेंस कॉन्फ्रेंस के दौरान मुनक्किद की जाएगी। वजीर आला योगी आदित्यनाथ ने कल बलरामपुर में 294 करोड़ रुपए के मुख्तलिफ प्रोजेक्टों का इफ्तिताह और संगे बुनियाद रखा। तकरीब से खिताब करते हुए वजीर आला ने कहा कि रियासत अब अपनी सरमायाकारी और सलामती के माहौल के लिए पहचानी जाती है। उन्होंने कहा कि रियासत की डबल इंजन वाली हुकूमत हर जिले की मजमूई तरक्की के लिए काम कर रही है।
1: यूपी में बिना रुके, बिना डिगे, बिना झुके और बिना थके डबल इंजन की सरकार डबल स्पीड के साथ आगे बढ़ते हुए उत्तर प्रदेश के नौजवानों के उज्जवल भविष्य के लिए कार्य कर रही है। अन्नदाता किसानों के चेहरे पे खुशहाली ला रही है। बहन और बेटियों के स्वावलंबन के लिए कार्य कर रही है। व्यापारी को बेहतर सुविधा उपलब्ध करवा रही है। बेहतरीन कनेक्टिविटी के माध्यम से आज हर जनपद विकास की मुख्य धारा के साथ जुड़ा है।
0: ریاست کے وزیر توانائی اے کے شرما نے پی ایم سوریہ گھر پر مبنی پریس کانفرنس میں بتایا کہ وزیر اعظم کی ترغیب پر ملک میں سولر توانائی میں تیزی سے توسیع ہو رہی ہے۔ وارانسی میں منعقدہ پریس کانفرنس میں جناب شرما نے بتایا کہ اتر پردیش ملک میں اول مقام پر ہے اور وارانسی ملک میں سولر توانائی میں 11ویں مقام پر ہے۔ وزیر اعظم نریندر مودی کی قیادت میں مرکز میں این ڈی اے حکومت کے 12 سال مکمل ہونے پر ایک خصوصی مہم کل شروع ہوئی۔ مہم کے ایک حصے کے طور پر ریاست کے تمام اضلاع کے انچارج وزراء اور عوامی نمائندے 21 جون تک سماج کے روشن خیال طبقوں کے ساتھ بات چیت کریں گے۔ وہ عوامی مسائل کے حل کے لیے دیہی علاقوں میں رات کے چوپال کا بھی اہتمام کریں گے۔ اس تناظر میں کابینی وزیر اوم پرکاش راج بھر نے لکھنؤ میں درخت لگا کر ایک مربوط عوامی فلاح و بہبود اور بیداری مہم کا آغاز کیا۔ مہم کے بارے میں معلومات فراہم کرتے ہوئے ریاست کے جل شکتی کے وزیر ستن دیو سنگھ نے کہا کہ وزیر اعظم مودی کی قیادت میں دنیا بھر میں ملک کی عزت میں اضافہ ہوا ہے۔ نائب وزیر اعلی برجیش پاٹھک نے کل لکھنؤ میں اکیڈمی اوارڈ تقریب میں 2021 سے 2024 کے لیے منتخب فنکاروں کو اعزاز سے نوازا۔ اتر پردیش سنگیت ناٹک اکیڈمی کے زیر اہتمام تقریب میں 51 ممتاز فنکاروں کو موسیقی، رقص، ڈرامہ اور لوک فنون میں نمایاں خدمات کے لیے اعزاز سے نوازا گیا۔ وارانسی منعقدہ برکس کلچر ورکنگ گروپ کا 2 روزہ اجلاس کل اختتام پذیر ہوا۔ آخری دن برکس